आपको इंटरनेट पे भी मिल जाएगी, सोशल मीडिया पे। लेकिन कुछ निशानियां ऐसी हैं कि जो हमारी रोज़मर्रा ज़िंदगी में हमें हर वक्त चाहिए। एक निशानी जो उसके अंदर है, जो तमाम निशानियों का खुलासा है, इमाम फरमाते हैं कि जिसकी अकल सालिम हो, ये बहुत इंपॉर्टेंट है, और इसको आप प्रैक्टिकल इम्प्लीमेंट करें, बहुत मुश्किल काम है। क्या? कि जिसकी अकल सालिम है वो जिसको देखता है वो ये कहता है ये मुझसे बेहतर है, जिसको देखता है। और हम तो यहाँ किसी को भी अपने से बेहतर समझते हैं, जिसको देख हम कहते हैं वो कहाँ मैं कहाँ। अपनी हर फील्ड में देख लें आप, वो कहाँ मैं कहाँ। कोई घर में कुछ कह दे, वो कहाँ मैं कहाँ। लेकिन जिसकी अकल सालिम है वो दूसरे को बेहतर समझता है। इसको प्रैक्टिस करें। मैं बाकी आपको निशानियां नहीं बता रहा कि आप बोलेंगे इतनी सारी मौलाना डाउनलोड कौन करेगा अपने जहन में, हमारी भी कैपेसिटी है। वैसे ही 1 TB SSD बहुत महंगी है और हमारी वैसी शॉर्ट चल रही है। सलाम भेजे मोहम्मद वाले अजान मोहतरम। शेख अब्बास कुम्मी का मशहूर वाक़ा हमेशा इस बात पे मुझे याद आता है, मैं आपकी खिदमत में बयान करता हूँ। मशहूर वाक़ा है इसी बात को कि इंसान की अकल ही उसको बड़ा आदमी बनाती है। शेख अब्बास कुम्मी के वालिद साहब मजलिस में जाते थे, एक आलिम किताब खोलते थे, एक मजलिस पढ़ते थे, ये मगरिब की नमाज ईशा की पढ़ के घर आते थे। एक दिन इन्होंने अपने बेटे से कहा, शेख अब्बास कुम्मी यहाँ कौन है? साहेब मफाती, मनाजिलुल आखरा, नफ्सुल महमूम, ये जितने मोबाइल में एप्लीकेशन है ना, duaz.org, डिवाइन पर्ल, शिया टूल किट, ये सब मफाती से लिया गया है। सोचे कब लिखी थी उन्होंने मफाती, तालीफ की थी। अब आप वो मकाम देखे। वालिद ने कहा, बेटा काश आप भी उस मौलाना की तरह मजलिस पढ़ते। वो जो किताब थी जिससे वो आलिम पढ़ते थे वो शेख अब्बास कुम्मी की थी। ये नहीं कहा बाबा वो हमारी किताब से मजलिस पढ़ते हैं, कहा बाबा मेरे हक में दुआ कीजिए। कहाँ आज खुदा ने पहुंचा दिया यार अकल, दूसरे को अपने से बेहतर समझना, पहली चीज है। और ये प्रैक्टिसिंग है, प्रैक्टिकल घर में सबसे पहले अप्लाई करेगा। घर के अपने फर्दों को क्या बोले, आप हमसे अच्छे हैं, घर भी अच्छा होगा, जिंदगी भी अच्छी गुजरेगी। सलावत भेजे मोहम्मद अजान मोहतरम। बहरहाल करबला इंसान को एक ऐसा दर्स देती है, इंसान को तैयार करती है। करबला इंसान को सिर्फ महमूम नहीं करती, इतना आमादा करती है कि इंसान तैयार। शब आशूर किसी माँ ने अपने बच्चे को खौफ नहीं डाला, बल्कि बहुत बड़े अल्लामा बहुत कदीमी सैयद अज़हर ज़ैदी साहब अपनी किताब में लिखते हैं कि शब आशूर माएँ अपने बच्चों को खैबर और खंदक सुना रही थी ताकि जज्बा पैदा हो, खौफ नहीं थी। करबला ऐसी है, जाने मोहतरम। बहरहाल आज दुनिया आपके सामने है, खैबर भी आपके सामने है। ये खैबर जैसे हम कहते हैं ना, खैबर सुनते हैं, जरूरी भी है, खैबर सुनाना चाहिए। पता है आपको, खैबर बहुत सारे लोग कहते हैं मौलाना अब हो गए, आप क्या जरूरत है कब तक खैबर खंदक सुनेंगे। नहीं, खैबर जरूरी है। खैबर अगर आप नहीं सुनाएंगे तो आपको पता कैसे चलेगा, वरना तो आगे जाएंगे तो डेफिनेशन चेंज हो जाएगी ना। तो खैबर सुनाना भी ज़रूरी है कि 39 दिन तक मुसलमान लड़ते रहे, जब कुछ ना हो सका तो फिर पैगंबर ने क्या फरमाया, कल मैं अलम उसको दूंगा जो कर्रार होगा गैर
فرار ہوگا، اللہ بھی اس سے محبت کرتا ہوگا، میں بھی اس سے محبت کرتا ہوگا۔ خیبر شکن میزائل سے ڈرتے ہیں، نہ وہ بھولے اور ہمیں بھی پتا ہے اکھاڑنا کیسے ہے۔ علی علی کر کے اس وقت بھی اکھڑا، آج بھی حیدر حیدر کر کے ہم اکھاڑ دیں گے۔ یہی ہے جانے محترم، خدا رسول خدا رہے گا، لڑ لیا 29 دن لڑ لیا، کل کو یہ نہ کہتے پہلے دن بھیج دیا، شاید باری آ جاتی، کہا پوری باری دوں گا، 39 دن تک باری دوں گا، دی نہیں ہو سکا، اسے برا ماننے کی بات ہی نہیں، جس کا جو کام ہے اسی کو اچھا لگتا ہے بھائی، وہ کام انہی کا تھا تو دیا، گئے آپ کے سامنے کیا کیا۔ یہی کوالٹی ہے کہ جو کہتے ہیں نا نہیں جنگیں نہیں پڑھنی، نہیں پڑھنی چاہیے، بتائیں آپ طریقے سے بتائیں آپ، کیونکہ اگر آج کے ان جوانوں نے جو بٹنوں پہ ہاتھ رکھ کے بیٹھے ہوئے ہیں، انہوں نے بچپن میں خیبر نہ سنی ہوتی تو یہ خیبر میزائل بناتا کون؟ جانے بہت رہا ہوں، بہرحال یہ بہت ضروری ہے، بہرحال ہر دور میں ہاؤ ٹو ایلوبریٹ یہ ایک آرٹ ہے کہ آپ اس کو بیان کیسے کریں گے آج کے اس دور کے اندر، بہت ضروری ہے ولایت، بہت ضروری ہے جانے محترم، بغیر ولایت کے کوئی آپشن نہیں ہے زندگی میں، یہی ولایت ہے، دشمن یہی چاہتا ہے اس ولایت میں اختلاف ڈالے، دراڑ ڈالے۔ اہل سنت کے جتنے بھی، بہرحال ان کے اپنے عقیدے ہیں، ہمارے اپنے عقیدے ہیں، لیکن بہرحال ان کی چیزوں کا احترام کرے، لیکن اپنی ولایت بیان کرے بغیر کسی کو کچھ کہے۔ ویسے بھی امام علی کو کسی کی ضرورت نہیں ہے کچھ کہنے کی کسی سے، اصل میں علی کہاں، ابو تراب کہاں، ذرے کہاں، ابو تراب سے تو کسی کا مقابلہ نہیں ہے ذرے۔ بہرحال خدا ہمیں اس ولایت پہ قائم رکھے، اگر آج نہیں مانو گے تو وہاں جب جنت پہ جاؤ گے تو جنت کی کھونٹی کی آواز علی علی ہے، تو یہ بہت ضروری ہے۔ جانے محترم خدا بہرحال ہمیں اسی ولایت پہ قائم رکھے، اسی ولایت پر چلنے کی توفیق عطا فرمائے، اور دشمنان ولایت کو نیست اور نابود کرے، جو منافقین ہیں جو اسلام کے درمیان میں دراڑ ڈالنا چاہتے ہیں ان فتنوں کو نیست اور نابود کرے۔ لبنان پر ظلم اور جہریت ہو رہی ہے پروردگار، بچے فلسطین اور غزہ میں، ان پر جو ظلم کر رہا ہے پروردگار اسرائیل کو نیست اور نابود فرمائے، اسلام کو کامیابی ہو، اور یہ پرچم ولایت کا پوری دنیا میں لہرایا جائے، اور وہ امام جو ہمارا امام ہے اصل، وہ امام جلد آئے تاکہ کعبہ بے عباس کا، یا وہ عباس کا علم لہرایا جائے۔